शवर शतर तख्त दे मालक साहेब श्री गुरु ग्रंथ साहिब जी की पवित्र गोद विच विराजमान गुरु स्वरूप गुरु प्यारी खालसा साध संगत जी फतेह प्रवान करो। वाहगुरु जी का खालसा वाहगुरु जी की फतेह। धन धन श्री गुरु ग्रंथ साहिब सच्चे पातशाह जी की छत्र छाया हेठ तिन्हां दी गोद विच विराजमान हो के दीन दुनिया के पातशाह श्री गुरु हरकृष्ण साहिब जी की चरण छो प्राप्त स्थान गुरद्वारा श्री बंगला साहिब विखे अपने जीवन नूं समें नूं सफलियां करन दे लई तुरकी बाणी का कीर्तन आप समूह संगत ने श्रवण किया है। श्री गुरु गोबिंद सिंह सच्चे पातशाह जी की पवित्र गुरबाणी दसम ग्रंथ विचों सिखां दी अरदास दी जो आरंभता हुंदी है और जिन्हां सिंघां सिंघणियां ने महान शहादतां दियां अवधियां नूं माणिया है उन्हां नूं याद करना साहिबजादियां पंजां प्यारियां नूं याद करना उन्हां दी अदुत्ती दास्तान दा ध्यान करना समूह गुरधामां तख्तां गुरद्वारियां दा ध्यान करना नितनेम करके इस दास्तान नूं पढ़ना अरदास करनी एक ते पहला अर्थ ते यह लैणा करिए भगवती भगवंत भगत का रंग भगवती भगती है पीरी है परमात्मा की बंदगी है। दूसरा अर्थ है लई भगवती दुर्गसा जे कोई हाथ करे ना भी भगवती देवी नूं आख्या ते ध्यान दिओ चंडी की वार विच कलगी कर लिखते ने लई भगवती दुर्गसा दुर्गा ने देवी ने परमात्मा की बख्शिश सदका जदों दैंता नाल लड़ना सी हाथ विच भगौती फड़ी गुरु ने शस्त्रां नूं पी रख्या श्वास बख्शण वाला प्रभु है ते ये श्वासां की रक्षा करते ने रब दा ही रूप ने लई भगौती दुर्गसा वर जागन भारी भगौती फड़ के लाई राजे सुंभ नूं राजे सुंभ दे सिर उत्ते तौण उत्ते वार कीता राक्षस दे उत्ते वार कीता रत पीवै तैयारी ते तलवार ने ते फिर लहू पीना ही हुंदा है। जे कोई आखे भी भगौती दुर्गा है देवी है ते ध्यान दिओ एक ही अर्थ बनिया भी लई भगौती दुर्गसा माता ने हाथ विच माता ही फड़ ली दुर्गा ने हाथ विच दुर्गा ही फड़ ली देवी ने हाथ विच देवी फड़ के मारी होगी सुंभ दे सिर विच ये कोई अर्थ नहीं बनता। देवी ने हाथ विच तलवार फड़ के मारी है सुंभ दे जिन्हें लहू पी लिया होगा एक भगौती है भगती एक भगौती है तलवार शक्ति ते सानू भगती ते शक्ति की जिहड़ी सिख्या है चौवें बापू तो चौथे बापू तो गुरु रामदास सच्चे पातशाह तो ही मिल गई सी राज जोग तख्त दी है ना गुरु रामदास राज ते जोग भगती ते शक्ति राज तख्त ते जोग उस खसम की याद विच जुड़ जाना राज सियासत ते जोग संत गिरी संत ते सिपाही राज सिपाही ते जोग संत
دنیا دے وچ شستراں دے بڑے نام نے، کال تھی کالی تھی، کئی نام نے شستراں دے، بھگوتی ایک وکھرا مان سنمان تا رکھدا بھی یہ نام بھگتی تے شکتی دا پرتیک ہے، تا ارداس اتوں آرمبھ ہوندی ہے، اسی بھگتی تے شکتی دے راہی اپنے خشم نوں پربھو پرماتما نوں دیونے آ، شستر نوں سمرنا، بندگی کرنی، خشم نوں یاد کرنا، یہ کچھ میری پیری دے سدھانت نے، ایک ہاتھ تیگ تے دوجے دیگ، ایک ہاتھ مالا تے دوجے تلوار، ایک ہاتھ رباب تے ایک ہاتھ ڈانگ، یہ سکھی دے سدھانت نے، اس بھگتی شکتی تو آرمبھتا ہوتی ہے ارداس کی، یہ ٹھیک ہے جتے آؤں گا نا وار شری بھگوتی جی کی اتنے شکتی کا ذکر ہوئے گا، ہوں جی آخے کوئی بھی یہ دیوی ہے، ویکھو کئی جگہ دے اتنے جدوں بانی پڑھی جاتی ہے پرسنگ کے حساب نال ارتھ بدل جاتے ہیں، میں گرو گرنتھ صاحب وچوں کچھ پنکتیاں تواڈے درمیان حاضر کراں، ایک جگہ آتا ہے بھی من میں جھوڑا رام چند، سیتا گئی وچھڑ تے رام پیا رو، رام جی نے کیتا ویراگ، یہ رام کیڑا ہے تھی سارے جانتے جی ایودھیا والا ہوئے گا، سیتا وہ ویاہی ہے، سیتا جی رام کی گھر والی جب وچھڑ گئی تے ویراگ کیتا، رام گئے راون گئے، راون دے نال جی رام آیا تو وہ رب نو رام نہیں آخیا، وہ رام آخیا ایودھیا والے، وہ رام آخیا لکشمن دے بھائی نو، سیتا وچھڑی ہے تو رام جی روئے نے وہ رب نہیں رویا، اور اسی گرو گرنتھ صاحب کچھ ہور پنکتیاں پڑھو، رام نام اور میں گئے جا کے سم نہیں، کوئی اسے سیتا والے رام کی گل نہیں، اسے وہ خسم کی ہے جڑا ساہ بن کے سمایا ہے، ہور پڑھو رام جیڑا ہے انہوں جپنا کیویں ہے، رام جپو جی ایسے ایسے تھرو پرہلاد جپو ہر جیسے، تو سیتا والے رام کی گل نہیں، پرسنگ ہے کتے اس شبد کے ارتھ سیتا دا رام ہو گئے تے کتے ساڈا پربھو پرماتما پرمیشر ہو گئے، سیتا دے رون تے رب نہیں رویا، رام جی پیغمبر روئے نے، لکشمن دے نورشت ہون تے رام رویا ہے، ایودھیا والا خشم نہیں رویا، جو رمیا ہوا سڈے وہ رام نہیں رویا، ادا ہی جتے لکھا وار شری بھگوتی جی کی، سکھاں دا جمیا خون ابالے مارے، غلامیاں دے سنگل ٹوٹ جان تے او درگا کیویں لڑی ہے راکشساں نال، اپنے بلبوتے نہیں خشم دی بخشش لے کے رب دا تھاپڑا لے کے، اتے وار شبد ہے یہ ساکھی ہے، یہ وار ہے اس ماتا دی جنہیں بڑی وڈی جنگ کیتی ہے، پر جتے آ جاتا پرتم بھگوتی سمر کہ جتے سمرن کی گل ہے اتے کلگی تر کا اشت دیو آرمبھتا تو منگل تو سدھ ہو جاتا، ایک اوہنکار واہگرو جی کی فتح، ایک ادویت روپ پرماتما وہی فتح ہے، کسی درگا بھی نہیں، کسی ماتا نو سکھ نے نہیں پوجنا، بھگوتی اس لیے ورتیا ہے بندگی دا بھگتی دا پرتیق ہے، پرتم بھگوتی سمرت ہے، گرو نانک نہیں تے آئے بھگتی تے شکتی دے رہی، اس پربھو پرمیشر نو سمرنا کر پھر بابے نانک وال آ جانی، سوال پیدا ہو گیا بھی وہ خشم تے دیکھتا نہیں، انہوں دہائیے کداں، یاد کداں کریے، تے کلگی تر کہندے جے تے نرگن نہیں نہ دیکھتا، تے وہ دنیا دے اتے سرگن گرو نانک دے روپ وچ آیا انہوں سمر لائے، دوسرا رب دی جیڑی پراپتی ہے وہ دی ایک شرط ہے، وہ دی شرط یہ ہے بھی گرو تو بنا نہیں وہ ملتا،
परमात्मा अगोचर है, गुरु तो बिना नहीं मिलेगा, गुरु का ध्यान धारे तो बिना नहीं मिलेगा, बिन सतगुर किने ना पायो। वाणी की कहती है बिन सतगुर किने ना पायो, गुरु नानक तो बिना, गुरु गोबिंद तो बिना, गुरु की बख्शिश तो बिना जुगा जुगा ताई वेख लो किसे ने प्रभु की प्राप्ति नहीं की थी। ते कहिंदे ध्यान दही बिन सतगुर किने ना पाया, ना पा ही सकोगे इना अगे किसे ने पहले ही पाया। क्यों आपां ध्यावना, क्यों लिखिया गुरु नानक लई ध्याए, किसी ने पूछा जी गुरु नानक नूं क्यों ध्याईए, कहिंदे सतगुर विच आप रखियोन, क्योंकि गुरु नानक रूपी ढांचे विच उस प्रभु ने अपना आप टिकाया होया। प्रकाश हृदय गुर अर्जन कै हर पूर्ण ब्रह्म निवास लियो, सारे का सारा रब बह गया के विच, गुरु अर्जन विच बह गया, गुरु नानक विच बह गया, सतगुर मिले सदा मुक्त है। आ जिहड़ी 84 लख जून है इहदे तों मुक्ति भी गुरु नानक दी कृपा नाल है। उत्तम इहो विचार है रब दी प्राप्ति करनी ते सब तों सुखाला तरीका गुरु दे चरणां दा ध्यान धरी, इहदों उच्ची कोई विचार नहीं। उत्तम इहो विचार है जिन सच्चे स्यों चित लाया, जिन्हें गुरु नानक नाल चित लाया, जिन्हें गुरु नानक दे चरणा नाल चित लाया है वह सरगुण सी, उहदे नाल चित लगा, ऐसा लगा भी निर्गुण नाल भी लग गया, खसम नाल भी लग गया, जग जीवन दाता पाया। कहिंदे जिन्हें गुरु नानक दे चरणी चित लाया उन्हें जगत नूं जीवन देण वाला प्रभु पाया है। इस करके ये गल आखी है गुरु नानक लई ध्याए, 100 साखी विच जिक्र आउंदा है, 100 साखी दे विच ये पुरातन साखी विच जिक्र है भी बाबा नानक जदों वेई नदी विच 3 दिन डुबे रहे ना, देखियो उन्हूं ना जल डोब सकदा है ना उन्हूं कोई मार सकदा है। आप मुक्त, मुक्त करै संसार, जमण मरण तो मुक्त है, जेड़ा उहदे चरणी लग्या वह भी मुक्त हो गया, ते मर्जी नाल आउंदा बदला वांगू बरखा कीती भला करके चलिया जांदा, उहनूं वढ़िया कटिया नहीं जा सकता। दीन दुनिया के पातशाह सचखंड विच अपने निर्गुण सामने हाजिर हो गए, वह बहाना जिहा बनाउणा सी, वैसे तो आप निरंकार ने, उदों ऐड ते हुंदी नहीं सी भी बाबा जी कथा करन आउण लगे ते वड्डे वड्डे बोर्ड लग गए, कोई टीवी ते ऐड नहीं सी आउंदी कि फलाने दा समागम है संगतां पहुंच जाण, उदों करामात नाल खट कीते जांदे सी, अचालक ताले सिद्ध करामात विखा के पता लग जाणा भी सिद्ध आए ने, मछंदर होनी आए ने, गोरख आया, बड़ी करामात है वेखण चलीए, ते तृप्ता दा दुलारा 3 दिन नदी विच डुब्या रहा भी लोग इकट्ठे कर लवां, ते जदों 3 दिनी बाहर आए ते दुनिया के डंके ते जय जयकार हो गई भी बीबी तृप्ता दे काके विच बरकतां बड़ियां, उन्हूं पानी नहीं डोब सकिया, कट हो गया वड्डा। जे गुरु नानक कहिंदे सिखो कट्ठे होयो, लोकां नूं कहिंदे हिंदू मुसलमान समझा दे, आओ तुहानूं जपजी सुनावां, उन्हां कहिणा जा बाबा ज्ञान दीआं गल्लां अगे बड़ियां सुणियां ने, उहदी सुणन लई तुसीं तां इकट्ठे हो गए क्योंकि कुछ नवां नवेकला कुछ वड्डी ताकत मालूम होई भी बाबे नूं पाणी नहीं मार सकदा, करामात तां जरूरी है, फिर ज्ञान है, पहला डांग है। बाबा बंदा बहादुर ने मंजा पुठा कर देना सी कलगी तर जदों बैठे ने उहदे पलंगे ते, जे बापू ने सज्जे पावे ते हथ रख के वीरां दीआं बरकतां लक्ष्मण दास दीआं बरकतां नूं मिट्टी विच ना मिलिया हुंदा, लख गुरु गोबिंद सिंह कहिंदे मंजा हो जांदा पुठा अगे कर दिंदा सी ना जिहड़ा इहदे पलंगे ते बहिंदा सी, जे ना करामात विखाउंदे मंजा हो जांदा पुठा, ते लक्ष्मण दास नूं कहिंदे उहदा मेरा बंदा बन, बंदे दा मतलब है गुलाम, उहने कहिणा जा बाबा मंजा ते आ, उहदा पुठा हुण बचाया नहीं गया,
پہلا کرامات دکھائی بھی تیری اوقات نہیں لکشمن داس دین دنیا دے والی دا تخت چک سکیں. بندہ بنا کے جے ہندوستان دی جیتو دی چوڑی پائی ہے تو وہ کلگی دھردا تھاپڑا جنہ چر ویراگی سی مجھا نہیں چکیا گیا باپو دا. وہ جدوں ویراگی سی جنیو تو ادوں بھی لیندے سی تو ادے ادوں نہیں اٹھ کے بدلا لے رہا نا تھاپڑا کلگی دھردا. چلو شتابدی آنی ہے اس اتہاس وال پھر تران گے. پہلا کرامات ہے پھر گیان ہے پھر انہیں ہاتھ جوڑے سی میں تھوڑا بندہ جی مجھے دسو حکم کی ہے جدو منجا نہیں چکیا گیا. بابا نبی وچ گیا ڈب روا پی گیا بھی پانی نہیں مار سکیا باہر آ گیا تے باہر نکل کے جدو کٹھ وڈا ہو گیا پھر جب جی سنائی ہے مول منتر سنایا پھر گیان دی گل لوکاں دے کھانے پی ہے. نہیں تو پندرہ بھی وریاں دے بال کولوں کوئی گیان دیاں گلا نہیں سنتا. سانو تو بزرگی دا بڑا مان ہے نہیں کوئی بھی سنتا. اس پاتشاہ نے جدوں سچکھنڈ حاضر ہونا کیتا تے سامنے خشم نرگن بیٹھا پتا رب نے تین گلاں آکیاں کیوں یہ گل کیتی گئی ہے گرو نانک لئی تہائے جس اوپر تیری نظر اس اوپر میری نظر. وہ خشم کہندا وہ نرگن کہندا بھی بابا نانک جیدے تے تیری کرپا ہو گئی نا نظر ہو گئی تم ترس پیا تو سمجھ نہیں ہو دے تے میری بھی نظر ہے. مطلب یہ بھی جیدے تے تم فدا ہو گیا میں اس سے فدا ہے تے جیدے نال تم گسے ہیں وہ میں رس گیا. گرو نانک نو خوش کرنا چرنوں دے تے ہونے نے جس اوپر تیرا کرم اس اوپر میرا کرم. کرم دا بھاو صاحب کہندے نے جہدے تے توں بخشش کیتی ہے جہدیاں چوڑیاں توں بھرے گا اودیاں میں بھریاں ہی رہن دواں گا تے جہدے پاسوں توں کھون تے اتارو ہو گیا وہدیاں چوڑیاں خالی ہو جان گیا میں بھی نہیں بھر سکتا. تیسرا بچن کیتا ہے میرا ناؤں پار برہم پرمیشر تیرا ناؤں گرو پرمیشر. میں نرگن ہون کر کے انہاں پاپا تو پرے ہیں میرا ناں پار برہم پرمیشور ہے ایشور مایا دا پتی تے توں سرگن ہو کے آیا دنیا اتے تیرا نام گرو پرمیشور ہے تو پھر فرق کی رہ گیا گرو نانک نہیں تے آئے. گرو نانک تے پربھو ایک مک نے ایک روپ نے بانی نے کیا گرو گرنتھ صاحب کو پوچھ لو سو ساخی تے آپ ترک کر دینا بھی پتہ نہیں کنے لکھی ہے. پاتشاہ کہندے نے گر پرمیشور ایکو جان گرو تے پرمیشر ایک نے گرو تے پرمیشر وچ کوئی فرق نہیں. اسی تھوڑا جیا گیان لے کے کہہ دیں بھی بابے نے ریٹھے میٹھے نہیں کیتے ترک کر دیں سائنس دے آدھار تے بابا تین دن ندی چ کدا رہ گیا بابا پتھر نہیں روک سکیا پنجے نال واؤ دعا بولی جائیدہ کوئی سانو پوچھن والا نہیں رہا تے کسے نے گرو ارجن صاحب کو پوچھا بھی جڑا تہاڈا بابا نانک ہے وہ طاقت کنی کا ہے وہ پہنچ کنی کا ہے دنیا دے اتے کوئی نانک تو وڈا ہویا بابے نانک تو وڈا ہویا جن نانک بھگت در تل برہم سمسر. کہندے دنیا تے کوئی بھگت کوئی سنت گرو نانک تو وڈا نہیں جی کوئی پروان ہے تے سب تو پہلا گرو نانک ہے دھیان دیو. کہندے اچھا وہ بھگتی ہے سنتی ہے کہندے نہیں تل برہم سمسر وہ بھگتی نہیں وہ سنتی نہیں پرماتما دے برابر دے تکڑی چ کوئی بہ سکدا تے وہ گرو نانک ہے. دنیا دے اتے جے کوئی برابر ہے او گرو نانک ہے. مہاراج اور کنے ایک گن نے ایک جی کیا بخانا ہے. گرو ارجن صاحب کہندے میں او دے گن نہیں بیان کر سکتا زبان ایک ہے
گرو نانک دے گن بےنت نے بیان نہیں کیتے جا سکتے تو کسی نے آخیا بھی بابا تسی تو کہتے تو دن رات یاد کرو تے جے دے گناں دا انت ہی نہیں آتا تو گن گاؤن کا کی فائدہ کہیں انت نہیں آئے گا انت نہیں پایا جا سکتا ضروری نہیں ہوں بھی سمندر دے کنڈے ترے پھرتے جے ندی دے کنڈے ترے پھرتے جے تو چھال مار کے ہی ڈبنا چولی بھر کے پی کے نگ لو تو سمندر ہے یہ انت نہیں پینا بانی پڑھ کے آنند لے لا جنا لینا کہیں ہاں کے بل بل بل بل ہاں کے بل بل بل بل سد بل ہار بل ہارے جاؤ بلے بلے کرو جا جائکار کرو انت پاؤن وال دھیان نہ دیو کیونکہ بانی دا فرمان ہے انت کارن کیتے دل لاہے تاکہ انت نہ پائے جائے سمندراں دا انت پاؤنا بڑا اوکھا ہے ادھر ساگر کہو رنگ ترنگ انت کو پاوے گنگا دیاں ندی دیاں شلاں دی گنتی کوئی نہیں تے سمندراں دے ٹھڈ نہیں بنے جاندے گرو نانک دا انت نہیں پیندا اودے چرناں وچ چت لاونا ہے اودے چرناں وچ اسیں جڑنا ہے جڑنا کیوں ہے کیونکہ خسم دے در تے سادھو سنت پروان نے تے جیڑا گرو نانک دے چرنی لگ گیا جن مانس تے دیوتے کیے کرتنا لگی منور نو سونا بنا دندا ہے سجن تھگ نو کوڈے راکشس نو مردانے ورگیاں نو سنت دی اپادی دے دندا تے سنتی پروان نے اودے در تے گرو نانک لائن تے آئے تاں تے آنا بھی دنیاوی منک تو ساڈی اوستھا ست پرشاں بھگتاں والی بن جاوے تے بھگتوں نوں سدا ہی پروان رہے نے تے کون بنا سکدا تہانوں پشوؤں تو انسان انسان تو ست پرش پشو میں تاں ورت رہا بھی 84 لاکھ چ بہتا سماں اسی چوہاں لتاں تے ہی رہے ہیں وہ لتاں دے دو آ گئی کرم کرتوت اتے ہی ٹکی ہے چک لیا سوں لیا کام وچ گلتان ہے ٹھڈ مار لی لڑ لیا جھگڑا کر لیا بانی تے پڑھی نہیں جاتی سبھا یہ بھی پشوؤں والے نے وہی جیڑی بندگی ہے وہ پشو برتی تو پہلے تو انسان بنا دی ہے پھر سکھ بنتا ہے سکھ تو سادھو ست پرش بنتا ہے پر ایک ہی ایسا در ہے ست پرش کیوں بننا کیونکہ دروازہ خسم کا سادھواں لئی کھلتا ہے ہر ایک لئی نہیں گیان دھیان کس کرم نہ جانا لاکھ تو گیانی ہے لکھ تیرے کول کتھا کار یہ نالج چکی پھردا چولے چکی پھردا بڑا تو راگی ہے ٹاڈی ہے بڑا تیرے کول دنیاوی گیان ہے کہندے من دا بھانڈا کر دے خالی دنیاوی گیان دا بوجھ چکی پھردا مان چکی پھردا اس مان نوں تے اونے جتی نال ٹھوکر ماری ہے پڑھیا مورخ آخی ہے یہ نہیں بھی پڑھے مورخ نے کہتے جنہوں اپنی پڑھائی تے مان ہے گمان ہے تو دنیاوی ودیا لے کے گرو تے ترک کرن ادو وڈا کہندے مورخ کوئی نہیں دنیا تے ایک گیانی پرم گیانی تے ترک کرے ایک گیانی اس خدا دے اتے ترک کرے تے صاحب سچے پاتشاہ کہندے نے وہ مورخ ہے کی کہنا گیان دھیان کس کرم نہ جانا ہار نہ جانا تیری تیرا انت نہیں پاؤن جوگا تیرے سبھا نہیں جانتا کنا تیری گیان میرے کول ہے نہیں چونکڑا لاؤنا دھیان لاؤنا مینوں تیرا آؤدا نہیں ایک ترلا لیا کر گرو نانک لئی تے آئے جدوں تیاؤن لگے گیان دھیان کس کرم نہ جانا سار نہ جانا تیری سب تے وڈا ست گرو نانک جن کل راکھی میری اتھے گیان دا ٹوکرا کر دے خالی ہنکار نو چھڈیا باہر پھرک دے دین دنیا دے بادشاہ دے در تے سفل ہوئے گا پھر انگد گر تے امر داس رام داسیں ہوئی سہائے دیکھو
ਕਹਿੰਦੇ ਫਿਰ ਗੁਰੂ ਅੰਗਦ ਨੂੰ ਯਾਦ ਕਰੀ, ਗੁਰੂ ਅਮਰਦਾਸ ਨੂੰ ਯਾਦ ਕਰੀ, ਗੁਰੂ ਰਾਮਦਾਸ ਨੂੰ ਯਾਦ ਕਰਕੇ ਆਖੀ ਇਹ ਦੁਨੀਆ ਇਹ ਸੰਸਾਰ ਸਮੁੰਦਰ ਵਿੱਚ ਛੱਲਾਂ ਬੜੀਆਂ ਨੇ, ਦੁੱਖ ਬੜੇ ਨੇ, ਕਿਤੇ ਦੁੱਖਾਂ ਵਿੱਚ ਡੁੱਬ ਨਾ ਜਾਵਾਂ, ਹੋਈ ਸਹਾਏ ਕਿਰਪਾ ਕਰਕੇ ਬਾਂਹ ਫੜ ਕੇ ਰੱਖਿਓ, ਡੁੱਬ ਨਾ ਜਾਵਾਂ ਬਾਂਹ ਫੜ ਕੇ ਰੱਖਿਓ। ਅਰਜਨ ਹਰਗੋਬਿੰਦ ਨੂੰ ਸਿਮਰੋ ਸ੍ਰੀ ਹਰ ਰਾਏ। ਫਿਰ ਗੁਰੂ ਅਰਜਨ ਸਾਹਿਬ, ਵਿਕਾਰਾਂ ਦੀ ਅੱਗ ਬੜਾ ਸਾੜਦੀ ਹੈ, ਚਿੰਤਾ ਦੀ ਈਰਖਾ ਦੀ ਅੱਗ ਬੜਾ ਸਾੜਦੀ ਹੈ, ਤੂੰ ਤੇ ਤਤੀ ਤਵੀ ਤੇ ਵੀ ਠੰਡਾ ਰਹੀ ਨਾ, ਸਾਡੇ ਤੇ ਕਿਰਪਾ ਕਰੀ। ਗੁਰੂ ਅਰਜਨ ਦਾ ਤਰਲਾ ਲਿਓ, ਗੁਰੂ ਹਰਗੋਬਿੰਦ ਛੱਟਮ ਪੀਰ ਬੈਠਾ ਗੁਰ ਭਾਰੀ, ਉਹਦਾ ਤਰਲਾ ਲਿਓ, ਗੁਰੂ ਹਰ ਰਾਏ ਸਾਹਿਬ ਦਾ ਤਰਲਾ ਲਿਓ, ਔਰ ਦਿਨ ਰਾਤ ਸਿਮਰਦੇ ਰਹੋ। ਦੁੱਖਾਂ ਦਲਿੱਦਰਾਂ ਦਾ ਨਾਸ਼ ਕਰਨ ਵਾਲੇ ਨੇ, ਈਰਖਾ ਦੀ ਅੱਗ ਵਿਕਾਰਾਂ ਦੀ ਅੱਗ ਤੋਂ ਰੱਖ ਲੈਂਦਾ, ਬਚਾਉਣ ਦੇ ਕਾਬਲ ਹੈ। ਸ੍ਰੀ ਹਰਿ ਕ੍ਰਿਸ਼ਨ ਧਿਆਈ ਹੈ, ਜਿਸ ਦਿੱਥੇ ਸਭ ਦੁੱਖ ਜਾਏ। ਫਿਰ ਕਹਿੰਦੇ ਗੁਰੂ ਹਰਿਕ੍ਰਿਸ਼ਨ ਸਾਹਿਬ ਦਾ ਧਿਆਨ ਕਰਿਓ, ਜਿਨ੍ਹਾਂ ਵਿੱਚ ਇਹ ਬਰਕਤਾਂ ਸਨ ਵੀ, ਜਿਹਦੀ ਨਜ਼ਰ ਨਿਗਾਹ ਕਰਮਾਂ ਵਾਲੀ ਹੁੰਦੀ ਸੀ, ਭਾਗਾਂ ਵਾਲੀ ਹੁੰਦੀ ਸੀ, ਉਹਨੂੰ ਦਰਸ਼ਨ ਹੋ ਜਾਂਦੇ ਸੀ ਗੁਰੂ ਹਰਿਕ੍ਰਿਸ਼ਨ ਦੇ, ਤੇ ਜਨਮਾਂ ਜਨਮਾਂਤਰਾਂ ਦੇ ਰੋਗ ਉੱਡ ਜਾਂਦੇ ਸਨ। ਸਰੀਰਕ ਰੋਗ ਤੇ ਪਾਸੇ ਰਹੇ ਕੁਝ ਵੀ ਨਹੀਂ, ਗੁਰੂ ਹਰਿਕ੍ਰਿਸ਼ਨ ਦੀ ਨਜ਼ਰ ਪੈ ਜਾਵੇ ਜਿਹਦੇ ਉੱਤੇ, ਉਹਦੇ ਜਨਮਾਂ ਜਨਮਾਂਤਰਾਂ ਦੀ ਕਾਲਕ ਕੀ ਪਤਾ, ਪਸ਼ੂ ਬਿਰਤੀ ਵਿੱਚ ਰਹੇ ਹਾਂ, ਕਿੰਨੇ ਕੁ ਸਾਡੇ ਪਾਪ ਨੇ, ਕਿੰਨੀ ਕੁ ਮੈਲ ਹੈ, ਉਹ ਸਾਰੀ ਜਿਹੜੀ ਮੈਲ ਹੈ, ਉਹ ਜਿਹੜੇ ਪਾਪ ਨੇ, ਕਿਤੇ ਗੁਰੂ ਹਰਿਕ੍ਰਿਸ਼ਨ ਨੂੰ ਦੇਖ ਲਈਏ, ਦਰਸ਼ਨ ਹੋ ਜਾਣ, ਤੇ ਸੱਚੇ ਪਾਤਸ਼ਾਹ ਸਾਡੇ ਤਨ ਦੇ ਮਨ ਦੇ ਦੁੱਖ ਹਰ ਲੈਂਦੇ ਨੇ, ਸਾਥੋਂ ਖੋਹ ਲੈਂਦੇ ਨੇ, ਸਾਡੇ ਤੇ ਕਿਰਪਾ ਕਰਦੇ ਨੇ। ਤੇਗ ਬਹਾਦਰ ਸਿਮਰਿਆ ਕਰ ਨੋ ਨਿਧ ਆਵੈ ਧਾਏ। ਜਿਨ੍ਹਾਂ ਨੇ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਸਾਹਿਬ ਨੂੰ ਸਿਮਰਿਆ, ਰਿੱਧੀਆਂ ਸਿੱਧੀਆਂ ਨਿਧੀਆਂ ਖਜ਼ਾਨੇ ਘਰ ਵਿੱਚ ਆ ਗਏ। ਆ ਜਿਹੜੇ ਅੱਜ ਤਖ਼ਤ ਮਾਣ ਰਹੀਆਂ ਨਾ ਸਰਕਾਰਾਂ, ਇਹ ਨਿੱਧੀ ਹੈ, ਖਜ਼ਾਨਾ ਹੀ ਹੈ, ਤਖ਼ਤ ਤੇ ਬਹਿਣਾ ਸੌਖਾ ਹੈ। ਇਹ ਤਖ਼ਤ ਨਾ ਮਾਣਦੇ ਸਾਡੇ ਇਹ ਹਿੰਦੂ ਵੀਰ, ਜੇ ਬਾਪੂ ਨੇ ਚਾਂਦਨੀ ਚੌਂਕ ਵਿੱਚ ਸੀਸ ਨਾ ਇਹਨਾਂ ਬਦਲੇ ਦਿੱਤਾ ਹੁੰਦਾ। ਕਸ਼ਮੀਰ ਦੇ ਪੰਡਤਾਂ ਨੇ ਸਿਮਰਿਆ, ਯਾਦ ਕੀਤਾ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਨੂੰ। 33 ਕਰੋੜ ਦੇਵਤਾ ਸੀ, ਕੋਈ ਨਾ ਬੋੜਿਆ ਰੱਖਿਆ ਕਰਨ ਲਈ। ਅਨੰਦਪੁਰ ਦੇ ਵਿੱਚ ਪੁਕਾਰ ਸੁਣੀ ਗਈ, ਉਹਨੇ ਨਹੀਂ ਪੁੱਛਿਆ ਤੁਹਾਡਾ ਧਰਮ, ਉਹਨੇ ਨਹੀਂ ਪੁੱਛਿਆ ਤੁਸੀਂ ਕੌਣ ਜੇ, ਇਹਨਾਂ ਹੀ ਆ ਕੇ ਦੱਸਿਆ ਜੀ ਕਸ਼ਮੀਰ ਦੇ ਪੰਡਿਤ ਆ, ਉਹ ਤੇ ਦੁਖੀਆਂ ਦੀ ਬਾਂਹ ਫੜਨ ਦਾ ਆਦੀ ਹੈ, ਭਾਵੇਂ ਹਿੰਦੂ ਹੈ ਭਾਵੇਂ ਮੁਸਲਮਾਨ ਹੈ। ਅੱਗੇ ਤੁਸੀਂ ਪੜ੍ਹਦੇ ਜੇ, ਸਭ ਥਾਈਂ ਹੋਏ ਸਹਾਏ, ਜਿੱਥੇ ਕੋਈ ਬਾਂਹ ਨਹੀਂ ਫੜ ਸਕਦਾ, ਹਿੰਦੂਆਂ ਦੀ ਕਿਸੇ ਨੇ ਬਾਂਹ ਨਹੀਂ ਫੜੀ, ਕਿਸੇ ਨੇ ਮਦਦ ਨਹੀਂ ਕੀਤੀ। ਵੇਖੋ ਕਿਸੇ ਦੇ ਦਰ ਤੇ ਉਦੋਂ ਜਾਇਆ ਜਾਂਦਾ ਜਦੋਂ ਬਾਹਾਂ ਖੜੀਆਂ ਹੋ ਜਾਣ, ਸਭ ਦੇਵਤੇ ਸਾਥ ਛੱਡ ਗਏ। ਹੁਣ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਰਿੱਧੀਆਂ ਸਿੱਧੀਆਂ ਤੇ ਬਖਸ਼ਦੇ ਨੇ, ਹਿੰਦ ਦੀ ਚਾਦਰ ਨੇ, ਅੱਜ ਤਾਂ ਇਹ ਤਖ਼ਤ ਮਾਰ ਰਹੇ ਨੇ, ਰਿੱਧੀਆਂ ਸਿੱਧੀਆਂ ਇਹਨਾਂ ਦੇ ਕੋਲ ਨੇ, ਦੌਲਤ ਸ਼ੌਹਰਤ ਕੋਲ ਹੈ, ਬਾਪੂ ਸਿਰ ਨਾ ਦਿੰਦਾ ਤੇ ਕੱਖ ਨਹੀਂ ਸੀ ਹੋਣਾ। ਫਿਰ ਕਿਸੇ ਇਸਲਾਮਿਕ ਬੰਦੇ ਦੇ ਘਰ, ਕਿਸੇ ਮੁਗਲ ਦੇ ਘਰ ਪੋਚਾ ਪਾਚਾ ਲਾਉਂਦੇ ਹੋਣਾ ਸੀ, ਇਹਨਾਂ ਨੂੰ ਕੁਰਸੀ ਕਿੰਨੇ ਦੇਣੀ ਸੀ, ਸੁਨਤ ਹੋ ਜਾਣੀ ਸੀ, ਗੁਲਾਮ ਹੋ ਚੱਲੇ ਸੀ ਅਸੀਂ ਸਾਰੇ। ਤੇ ਜਦੋਂ ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਦਾ ਚੇਤਾ ਆਇਆ ਨਾ, ਵੀ ਸਭ ਥਾਈ ਹੋਏ ਸਹਾਏ, ਜਿੱਥੇ ਕੋਈ ਤੇਰੀ ਬਾਂਹ ਨਹੀਂ ਫੜਦਾ, ਆਪਾਂ ਕੱਲ ਵੀ ਪੜ੍ਹ ਰਹੇ ਸੀ, ਸਭੋ ਭੱਜੇ ਆਸਰਾ ਚੁੱਕੈ ਸਭ ਅਸਰਾਓ, ਚਿੱਤ ਆ ਗਏ ਉਸ ਪਾਰ ਬ੍ਰਹਮ, ਲੱਗੈ ਨਾ ਤਤੀ। ਸਾਰੇ ਸਾਥ ਛੱਡ ਗਏ। ਮੈਂ ਪਾਰ ਬ੍ਰਹਮ ਕਿਉਂ ਕਿਹਾ, ਗੁਰੂ ਤੇਗ ਬਹਾਦਰ ਨੂੰ ਦਸਵੇਂ ਬਾਪੂ ਦੀ ਬਾਣੀ ਪੜ੍ਹੋ,
तिलक जंजू राखा प्रभता का रब ने बचाया है। रब गैरां विच अपने विच कोई अंतर नहीं समझदा है। साडे वर्गा राजी कहना गां जो तुहाडा धर्म हो रहा है अपने लिए सिर वारांगे, गुआंढियां लिए कौन वारदा है? गुआंढियां लिए जी छड़दे भुटदे रहिंदे। ये रब की कुदरत है, सुभा है भी तेर मेर विच नहीं पैंदा। दुखी कौन है उहदी बांह फड़ लैंदा है, नहीं पुछदा तू कौन है। ओ प्रभ जदों कोई बांह ना फड़े फिर सब थाई होए सहाय, फिर गुरु तेग बहादुर बांह फड़दा नूं चेते करिया करो। इथों तक गुरबाणी है, ध्यान दो एक बार फिर। जा फरोज नहर गुरु गोबिंद सिंह, जा फरोज नहर गुरु गोबिंद सिंह। डिविनी नॉलेज, डिवाइन नॉलेज, ब्रह्म की विद्या। तो जिनी थोड़े को भावें साइंसदान है, कोई डॉक्टर है, कोई नलायक है, कोई हुशियार है, जिनी थोड़ी सुरती नॉलेज है, इस सारी विद्या का दरिया है गुरु गोबिंद सिंह। ये एक कट्टड़ हिंदू नंद लाल जी कहते हैं, बाद में खैर वो अमृत छाके भाई नंद सिंह बन गए। कहते गुरु गोबिंद समुंदर है, सैज हक का बह